0: वेलकम बैक जी, आप सुन रहे हैं गुड मॉर्निंग पाकिस्तान और मैं हूं आपकी दोस्त आपकी होस्ट आज इसमें. आज हम बात कर रहे हैं कि आप जो है वो क्या कहते हैं, मतलब हम एक मैसेज पढ़ के डिस्ट्रैक्ट हो गए कि आप लोगों की नजरों में कैसे जो है आपको रिस्पेक्ट जो है वो मिल सकती है. आप लोगों के पैगाम हमारे पास आ रहे हैं कि कौन लोग हैं जो आपकी नजरों में मोहतरम है. और करम बलोच कह रहे हैं, हाय आज स्मीहा स्वीट साउंड वाली, मेरे ख्याल में लोगों की नजरों में गिरा देना है ये फिर लोगों की नजरों में इज्जत बढ़ाने वाले इंसान की जुबान से निकलने वाले अल्फाज ही होते हैं. क्या आप जैसे किसी के बारे में अल्फाज इस्तेमाल करेंगे वैसे ही आपकी शख्सियत जाहिर होगी, यानी कि समझ रही हैं आप. बिल्कुल सही है करम बलोच साहब, क्या बात की आपने. बिल्कुल सही मोहतरम, अक्सर आप लोगों की जिनकी जुबान अच्छी नहीं होती उनकी इज्जत करना बहुत मुश्किल होता है, भले वो कितना भी बोले. हम दिल के बहुत अच्छे हैं, हम दिल के बहुत अच्छे हैं. भाई दिल किसने देखा है आपका, आपकी जुबान से पता चलता है ना कि आप कैसे इंसान हैं. तो अगर आपकी जुबान अच्छी है, आप मेरी नानी मीठी जुबान के बारे में कहती थी कि कहते थे जुबान शीरी तो मुल्क गिरी, और बंदा गुड़ ना दे गुड़ जैसी बात दे दे, ये वाली सारी बातें कहती थी कि मीठी जुबान से ना इंसान दिल जीत लेता है. जिसकी मीठी जुबान है परदेश में भी उसके दोस्त बन जाते हैं, और जिसकी जुबान अच्छी नहीं है उसकी मतलब क्या कहते हैं, हमारे परदेश हमारा अपना कराची हमें पराया पराया लगता है. और मतलब क्या करें, लहजों में ना कड़वाहट आ गई है. अब ऐसी बात नहीं है कि हम बहुत बदमिजाज किस्म के लोग हैं, लेकिन ये कि अजीब से हो गए हम थोड़े से कराची में रह रहे के गर्मी कराची ये वो अजीब सी बातें कर रहे होते हैं, ना शुक्रिया हो गई हमारे अंदर. मतलब कि अगर आप जिंदा हैं दुनिया के अंदर, और अगर आपकी आई नो ऑफकोर्स के कराची पाकिस्तान मसाइल हैं, लेकिन हर हाल में अल्लाह ताला का शुक्र अदा करना चाहिए. शुक्र अदा करने वाले लोग मुझे मेरी नज़र में काफी काबिल एहतराम है. ओके जी, और भी आप लोगों के मैसेजेस आ रहे हैं हमारे पास. फिलहाल हम चलेंगे हेल्थ अपडेट की तरफ, क्योंकि जो लोग अपनी सेहत का ख्याल रखते हैं तो मतलब वो भी काबिल एहतराम होते हैं कि सेहत का ख्याल एक ऐसी चीज है जो अब बड़े होकर आप खुद ही रख सकते हैं, कोई आपके लिए नहीं रख सकता.
1: हेल्थ अपडेट इज ब्रॉट टू यू बाय एफएम 100 पाकिस्तान.
0: हाँ जी, तो चलते हैं हम सेहत के ख्याल की तरफ. तो सेहत का जो ख्याल, मुझे आप लोगों की सेहत का बड़ा ख्याल है, तो मैं आप लोगों को बताती रहती हूँ कि आप सेहत का ख्याल कैसे करें. चीनी छोड़ने के, अपनी जिंदगी से चीनी कम करने के बहुत ज्यादा फायदे हैं, खास तौर पे अगर आप चाय में से चीनी कम कर रहे हैं, या चीनी को कम से कम अगर आप खाना नहीं छोड़ सकते तो पीना तो जरूर छोड़ दीजिए. आप जो है चाय चीनी वाली छोड़ दीजिए, और जो कोल्ड ड्रिंक्स हैं. अच्छा, अब बड़े उन्होंने क्या कहते हैं, और भी चीजें आए. एक तो वैसे कोल्ड ड्रिंक आपकी सेहत के लिए बहुत ही ज्यादा नुकसानदेह, और हम बच्चों को भर भर के पिला रहे होते हैं, और अभी बकरीद भी कोल्ड ड्रिंक के बगैर चलेगा, गोश्त नीचे ही नहीं जाएगा. भाई नींबू पानी पी लो है, तो वो आपके लिए कोल्ड ड्रिंक बहुत ज्यादा खतरनाक है, स्पेशली आपके बच्चों के लिए. इतनी ज्यादा जो डायबिटीज फैली हुई है, तो खुदा रा अपने आप पर रहम कीजिए, और शुगर ड्रिंक करना ऑफकोर्स अवॉइड कीजिए. और जो जूसेस हैं वो भी कोई इतनी हेल्दी नहीं है, जूसेस में भी उतनी ही शुगर है, तो कोल्ड ड्रिंक एंड जूसेस प्लीज अवॉइड कीजिए. और वैसे मुझे बहुत सारी वार्निंग्स आ चुकी हैं फाइनेंशियल इंस्टीट्यूशन से कि मैं बुराइयां ना करूं, थोड़े दिनों में कोल्ड ड्रिंक वाले भी बुराइयां कर रहे होंगे मेरी आके मेरी मैनेजमेंट से. क्या हमारे पर क्या करूं, क्या जहर आप लोग बेच रहे हो तो क्या मैं उसकी मार्केटिंग करूं. अच्छा, और सबसे तो आप सोचें कि जितनी भी चीजें सेहत के लिए और आपकी जिंदगी के लिए खतरनाक हैं, उतने ही इनको बेचने वाले अमीर हैं, समझ तो गए होंगे आप. अच्छा, तो मैं आपको बता रही हूँ कि शुगर छोड़ने के कितने फायदे हैं. शुगर आप अगर छोड़ेंगे तो आपकी एनर्जी लेवल स्टेबलाइज रहती है, आपका सिग्निफिकेंट वेट लॉस होता है, और उसके अलावा जो है इन्फ्लेमेशन कम होती है, आपकी स्किन, लड़कियां तो स्किन के लिए बस कुछ भी कहें, स्किन आपकी बेटर होती है, और आपकी हार्ट डिजीज और डायबिटीज का जो खतरा है वो कम होता है. तो इसलिए बेहतर है कि आप जो है ना शुगर छोड़ के देखें, और उसकी जगह आप पहले हेल्दियर ऑप्शंस पे आए, और फिर कोशिश ये करें कि लिक्विड में तो बिल्कुल ही शुगर आप छोड़ दें. इससे बेहतर आपकी जो ज्यादातर बीमारियां होती हैं वो इंसान की डाइजेशन से शुरू होते हैं. अगर आपका डाइजेशन में कोई मसला है, और एज के साथ साथ ऐसा होता है कि आपका डाइजेस्टिव सिस्टम जो है वो उतना अच्छा नहीं रहता, तो इसके लिए जरूरी है कि आप मतलब अपनी सेहत खाने पीने का ख्याल रखें. और इसके अलावा शुगर छोड़ने से आपकी लिवर डिजीज जो है उन लोगों को कम होती है جو یہ خاص طور پہ جس کے لیور ڈیزیز اس میں بہت زیادہ پیدا ہو سکتی ہے, جس میں گلوکوز ہے, سکروز ہے, فرکٹوز ہے, اینڈ لیکٹوز ہے, ان چیزوں سے. اور یہ زیادہ تر آپ کی جتنی ڈرنکس ہیں اس میں زیادہ یہ ہے. تو کوشش کیجئے کہ آپ شوگر کا انٹیک کم کیجئے, اسپیشلی لیکوڈس میں آپ کھا سکتے ہیں. اس میں بھی آپ بہت زیادہ, ظاہر ہے ہم کراچی کے اندر کہاں اتنے کیکس اور کہہ لیں ہم چلیے بھی کھا رہے ہیں, مگر ہم چائے بہت پیتے ہیں. تو اگر آپ چائے بہت پیتے ہیں تو کوشش کریں گے چائے میں چینی کی مقدار آئیڈیلی آپ بالکل ہی چھوڑ دیں, لیکن ظاہر ہے اتنا آسان نہیں ہوتا. کچھ لوگ غم بھلانے کے لیے چائے میں چینی بھر بھر کے پی رہے ہوتے ہیں, ہماری تو یہی ہے. تو آپ کوشش کریں کہ چائے کے اندر چینی بالکل ہی کم کر دیں. اور لوگ کینڈل یا کسی اور آپشن میں جاتے ہیں تو دیٹ از آلسو ناٹ ویری ہیلدی. آف کورس اس میں آپ یہ خود سوچیں گے جو آپ شوگر کے سپلیمنٹ یا شوگر کی جگہ کچھ استعمال کریں اس میں کوئی ہیلدی چیز نہیں ہے, وہ صرف آپ کے زبان کے ذائقے کو بس تھوڑا میٹھا کرنے کے لیے ہوتی ہے. تو اٹس نتھنگ ہیلدی اینڈ شوگر ریپلیسمنٹس. شوگر تو ہے ہی نہیں کوئی خاص عزت والی چیز. اقبال سنگھ کہ السلام علیکم سمیع جی, میری نظر میں ہر وہ شخص قابل احترام ہے جس کے کا ظاہر اور باطن یکساں ہو, سوچا ہو, جو آپ کے سامنے بولے وہی آپ کے پیٹ پیچھے بولے, وہی الفاظ ادا کرے, اس کے دل میں انسانیت زندہ ہو. ذلحج 1-10 تک اللہ کا ذکر زیادہ سے زیادہ کریں, اور تلبیہ کلمات لبیک اللہم لبیک کثرت سے پڑھیں. اللہ ہمیں عمل کرنے کی توفیق عطا فرمائے, آمین. جزاک اللہ. بالکل بہت اچھا میسج کیا آپ نے, تھینک یو سو مچ اقبال حسین صاحب. اور وہی بات ہے کہ زبان انسان کی اور منافقت نہ ہو, انسان جو سامنے ہو وہی پیچھے ہو. خیر ایسے لوگ ملنا بہت مشکل ہے کہ آپ کے وہ منہ پہ بھی یہی بولیں اور پیچھے بھی یہی بولیں. جو پیچھے تعریف ہوتی ہے وہی اصل تعریف ہوتی ہے. تو آپ بھی چاہیں تو میری پیچھے سے بھی تعریف کر سکتے ہیں اور مطلب بول بھی سکتے ہیں. فی الحال تو بول ہی رہے ہیں, آپ کے دل میں کیا ہو تو میں جان نہیں پاؤں گی. تو ہمیں میسج کریں آج سمیا کے فیس بک پیج پہ یا آج سمیا انسٹاگرام پہ. آپ نے ہمیں یہ بتانا ہے کہ آپ کی نظر میں قابل احترام کون سے لوگ ہوتے ہیں. ملتے ہیں اس بریک کے بعد.
1: It's 8:45 a.m. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
2: Hello, guess what? Hyundai laya hai Elantra 1.6 special edition aur wo bhi upgraded features jaise push start, multiple drive modes, cruise control, powered seat, alloy rims aur sunroof ke sath full premium feel. Aur price صرف 64,49,000. پری بکنگ از اوپن ناؤ, سو جلدی کریں اور ابھی اپنی نیئرسٹ ہنڈے ڈیلر شپ وزٹ کریں.
3: کیا دیکھ رہے ہو؟ یہ سب تو تم باہر سے رقم وصول کرنے پر بھی جیت سکتے ہو. باہر سے بھیجی گئی رقم بینک البیب کے کیش کاؤنٹر سے وصول کرو گے تو ہر ریمیٹنس پر شاندار انعامات جیتنے کا موقع پاؤ گے, جیسے کہ گرینڈ پرائز 600 سی سی کار, ساتھ ہی موٹر سائیکل, اسمارٹ فونز اور اسمارٹ واچز. ان بھائی صاحب کی طرح بڑا خواب دیکھیں. 538 شہروں میں بینک البیب کے 1320 سے زائد برانچز اور گلوبلی ٹرسٹڈ پارٹنرز کے ساتھ آپ کا پیسہ دنیا کے کسی بھی کونے سے آپ تک منٹوں میں پہنچتا ہے. اپنی ریمیٹنس 19 فروری سے 25 مئی کے درمیان بینک البیب سے وصول کریں اور ہر مہینے لکی ڈرا میں شامل ہو جائیں. تو بھائی صاحب کیا سمجھے؟
1: بینک البیب, رشتہ بھروسے کا.
4: قربانی کا گوشت سفید پوش خاندانوں کے لیے, اور کھانے تعلیم صحت غریب بچیوں کی شادی کے لیے عالمگیر ویلفیئر ٹرسٹ کو دیجیے 0330-153-153-4 اور 5.
5: ٹریڈنگ, ٹرسٹ می برو,
6: نئی اسکیم,
7: کمیٹی,
8: پلاٹ برائے فرو,
7: یہ مفت انویسٹمنٹ مشورے چھوڑو. اس عید ایزی پیسہ ٹرم ڈپازٹ میں 50,000 یا زیادہ انویسٹ کرو اور 13% اینول پروفٹ کے ساتھ ساتھ 50,000 کیش بیک جیتنے کا موقع بھی پاؤ. آسانی سے پیسے بڑھاؤ وتھ ایزی پیسہ ڈیجیٹل بینک, ایزی والا بینک.
4: قربانی کا گوشت سفید پوش خاندانوں کے لیے, اور کھانے تعلیم صحت غریب بچیوں کی شادی کے لیے عالمگیر ویلفیئر ٹرسٹ کو دیجیے 0330-153-153-4 اور 5.
9: ہائر کا نیا نو فراسٹ IoT ریفریجریٹر جس کا ملٹی ایئر فلو سسٹم دے بیلنسڈ کولنگ ہر کمپارٹمنٹ میں, اور رکھے آپ کے ریفریجریٹر کو کلین. ٹوین انورٹر ٹیکنالوجی جس سے ملے میکسیمم کولنگ اور انرجی سیونگ. نو فراسٹ, نو وریز.
4: قربانی کا گوشت سفید پوش خاندانوں کے لیے اور کھالے تعلیم صحت غریب بچیوں کی شادی کے لیے عالمگیر ویلفیئر ٹرسٹ کو دیجیے 0330-153-153-4 اور 5.
6: Hire No Frost IoT Refrigerator. इसकी IoT टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल. No Frost, no worries.
4: قربانی کا گوشت سفید پوش خاندانوں کے لیے اور کھالے تعلیم صحت غریب بچیوں کی شادی کے لیے عالمگیر ویلفیئر ٹرسٹ کو دیجیے 0330-153-153-4 اور 5.
8: اے دنی دو دو دنی چار صحیح انتخاب کے انعامات 2500.
10: اگر آپ ہیں ان ڈرائیو کار بائک یا رکشہ ڈرائیور تو 4 مئی سے 12 جولائی تک ویکلی چیلنجز میں حصہ لے, پلاٹینیم اسٹیٹس مینٹین کرے اور 5 ایئر ارننگز کے ساتھ 2500 سے زائد انعامات.
11: ان ڈرائیو صرف ایک ٹیکنالوجی پلیٹ فارم ہے جو یوزرز کو انڈیپینڈنٹ ڈرائیور سے کنیکٹ کرتا ہے, ٹرانسپورٹ سروس پرووائڈ نہیں کرتا, ڈرائیورز کے ایکشنز کی ذمہ داری ان ڈرائیو پر نہیں ہوتی. اس مقابلے میں شراکت ٹرمز آف یوز اور کیمپین TNCs کو تسلیم کرنا ہے.

0: FM 100's time check. It's 2 p.m.
1: तुम कभी ना झुकी, मगर इस वजन के आगे तुम्हारे जिस्म ने ही तुम्हें थकाया। तुम हर महफिल की जान हो, मगर तुम्हारे अंदर खाने का शोर तुम्हें परेशान कर देता है। हर गोल तक पहुंचने की भूख है, मगर सिर्फ जिस्म ने उस रफ्तार का साथ ना दिया।
2: Stop fighting biology with willpower alone. Obesity is a serious, progressive, and chronic disease.
3: Live lighter. Have a weight management conversation with your doctor today.
0: This program is brought to you by
4: Hyundai laya hai Elantra 1.6 special edition aur wo bhi upgraded features.
0: Like us on facebook.com/fm247365.
5: قدرت کا نظام توازن پر قائم ہے.
6: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے.
5: گھر کے افراد اور آمدن میں توازن
7: ہماری ذمہ داری ہے.
8: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں.
9: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
0: ایف ایم 100 31 سال ایف ایم 100 آپ کی آواز. السلام علیکم پاکستان.
10: السلام علیکم پاکستان.

0: on.
1: This public service message is brought to you by FM 100. रात में गाड़ी चलाने के दौरान तेज रोशनी देने का मतलब ऐसा ही है जैसे दिन के वक्त हॉर्न बजाना। इसका गैर जरूरी इस्तेमाल मत कीजिए। ट्रैफिक कवानीन की पाबंदी कीजिए।
2: बैन अल-अक़वामी सफर पर रवाना होने वाले मुतवज्जो हों, ऐसी ऑनलाइन एप्स और प्लेटफॉर्म से इज्तनाब करें जो पैसों की इवज किसी नामालूम शख्स का सामान आपके अपने सामान के साथ ले जाने के लिए करें। यह आसान कमाई का तरीका तो नजर आता है लेकिन हकीकत में खतरनाक जाल है। मंशियात फरोश इन्हीं तरीकों को इस्तेमाल करके मंशियात स्मगल कर रहे हैं। याद रखें, अगर आपके सामान से मंशियात बरामद हुई तो कानूनन इस जुर्म के जिम्मेदार सिर्फ आप होंगे। खबरदार, किसी अजनबी का सामान दौरान सफर अपने साथ ले जाना आपके लिए खतरनाक हो सकता है।
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
3: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے۔ صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے۔ اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں۔ ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں۔ پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں۔ گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں۔ لمبی آستین والے کپڑے پہنیں۔ مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں۔ یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے۔ ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت۔
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ FM 100
4: facebook.com/FM247365 FM247365